0: के भयो भाइ?
1: सर, हामी धेरै ठाउँमा पुग्यौँ तर
0: केही छैन, म छु नि, टेन्सन नगर, आऊ रमाइलो गरौँ।